0: ادب میں شاعری کو ایک خاص مقام حاصل ہے۔ آئیے ادب کے اس پروگرام میں سنتے ہیں نوائے شاعر پروگرام کے تحت جناب فرحت احساس سے ان کا کلام۔
1: یہ جو حالات ہیں زمانے کے، سب تلسمات ہیں زمانے کے، ہم جو روتے ہیں رات بھر اتنا، اہل خدمات ہیں زمانے کے، اپنی مرضی سے کچھ نہیں کرتے، ہم بھی کیا ہاتھ ہیں زمانے کے، سوچنا بند کر دیا ہم نے، صرف جذبات ہیں زمانے کے، کیا ہمارے سروں پہ بیٹھے ہیں یہ جو بدذات ہیں زمانے کے، فرت احساس بھی ہیں خانہ نشین، کیا کریں ساتھ ہیں زمانے کے، ہم کو مت چھیڑ کی گھن گھور ہوئے بیٹھے ہیں، ہم کو مت چھیڑ کی گھن گھور ہوئے بیٹھے ہیں، پھٹ ہی پڑنے کو تیری اور ہوئے بیٹھے ہیں، بارش عشق بس اب پاؤں کی زنجیریں کھول، بارش عشق بس اب پاؤں کی زنجیریں کھول، رنگ سارے جو میرے مور ہوئے بیٹھے ہیں، دھڑکنیں تک بھی سنائی نہیں دیتی اپنی، دھڑکنیں تک بھی سنائی نہیں دیتی اپنی، ہم بھی کیسا دل پرشور ہوئے بیٹھے ہیں، ان کی منزل کی ہوا ہی اب اٹھائے گی انہیں، ان کی منزل کی ہوا ہی اب اٹھائے گی انہیں، بیچ رستے میں جو کمزور ہوئے بیٹھے، وصل کی رات کے چھوڑے ہوئے ہجرائے ہوئے، وصل کی رات کے چھوڑے ہوئے ہجرائے ہوئے، اس کی چوکھٹ پہ عجب بھور ہوئے بیٹھے ہیں، اس کی چوکھٹ پہ عجب بھور ہوئے بیٹھے ہیں، فرت احساس تو خاموش کھڑے ہیں باہر، سننے والے ہیں کہ پرشور ہوئے بیٹھے، دور ادھر بہتا چلا جاتا ہے دریا ہم سے، دور ادھر بہتا چلا جاتا ہے دریا ہم سے، اور ادھر چھوٹتا جاتا ہے کنارا ہم سے، دور ادھر بہتا چلا جاتا ہے دریا ہم سے، اور ادھر چھوٹتا جاتا ہے کنارا ہم سے، زندگی موت کو دیتی ہے کرائے پہ بدن، زندگی موت کو دیتی ہے کرائے پہ بدن، موت اس جسم کا لیتی ہے کرایہ ہم سے، زندگی موت کو دیتی ہے کرائے پہ بدن، موت اس جسم کا لیتی ہے کرایہ ہم سے، ایسا جاتا ہوا دیکھا ہے کسی کو ہم نے، ایسا جاتا ہوا دیکھا ہے کسی کو ہم نے، کوئی آتا ہوا دیکھا نہیں جاتا ہم سے، ایک بڑھاپا کی بڑھاپے میں ہی آنا ہے جسے، ایک بڑھاپا کی بڑھاپے میں ہی آنا ہے جسے، کیوں جوانی میں ہی کرتا ہے بڑھاپا ہم سے، ایک بڑھاپا کی بڑھاپے میں ہی آنا ہے جسے، کیوں جوانی میں ہی کرتا ہے بڑھاپا ہم سے، اتنے چہروں کو بگاڑا ہے ہنسی نے اس، اتنے چہروں کو بگاڑا ہے ہنسی نے اس کی، دور ہی رکھنا یہ ہنستا ہوا چہرہ ہم سے، جب ہوا دور تو ہم سے بھی کیا دور ہمیں، جب ہوا دور تو ہم سے بھی کیا دور ہمیں، وہ جو نزدیک تھا ہم سے بھی زیادہ ہم سے، وہ جو نزدیک تھا ہم سے بھی زیادہ ہم سے، چار چاندوں میں ہے دو چاند ہماری نظریں، اس کا چہرہ جو ہے پرنور تو آدھا ہم سے، چار چاندوں میں ہے دو چاند ہماری نظریں، اس کا چہرہ جو ہے پرنور تو آدھا ہم سے، دور ادھر بہتا چلا جاتا ہے دریا ہم سے، اور ادھر چھوٹتا جاتا ہے کنارا ہم سے، کیسا دشمن تھا कि हम दर्द हमारा निकला, कैसा दुश्मन था कि हम दर्द हमारा निकला, हम जिसे धूप समझते थे वो साया निकला, कैसा दुश्मन था कि हम दर्द हमारा निकला, हम जिसे धूप समझते थे वो साया निकला, इस कदर हमने मोहब्बत में किया उसका सिंघार, इस कदर हमने मोहब्बत में किया उसका सिंघार, वो बिछड़ते हुए पहले से भी प्यारा निकला, इस कदर हमने मोहब्बत में किया उसका सिंघार, वो बिछड़ते हुए पहले से भी प्यारा निकला, क्या जवानी थी हमारी कि खुद अपने दर पर, क्या जवानी थी हमारी कि खुद अपने दर पर, जब भी आवाज लगाई तो बुढ़ापा निकला, क्या जवानी थी हमारी कि खुद अपने दर पर, जब भी आवाज लगाई तो बुढ़ापा निकला, देख आंखों के उफुक पर ये चमकदार आंसू, देख आंखों के उफुक पर ये चमकदार आंसू, गमजदा दिल तेरी किस्मत का सितारा निकला, गमजदा दिल तेरी किस्मत का सितारा निकला, मैं ही रहता हूँ हर एक घर में कि जब कोई मरे मुझको लगता है कि मेरा ही जनाजा निकला, मैं ही रहता हूँ हर एक घर में कि जब कोई मरे मुझको लगता है कि मेरा ही जनाजा निकला, शहर की भीड़ में वहशत भी थी वीरानी भी, शहर की भीड़ में वहशत भी थी वीरानी भी, यूं लगा मुझको मैं सहरा की तरफ आ निकला, शहर की भीड़ में वहशत भी थी वीरानी भी, यूं लगा मुझको मैं सहरा की तरफ आ निकला, एड़ियां रेत पे रगड़ी थी जहां प्यासों ने, एड़ियां रेत पे रगड़ी थी जहां प्यासों ने, मर गई प्यास तो उस रेत से दरिया निकला, मर गई प्यास तो उस रेत से दरिया निकला, शादियां करता रहा जिस्म मगर आखिरकार फरत एहसास कुंवारे का कुंवारा निकला, कैसा दुश्मन था कि हम दर्द हमारा निकला, हम जिसे धूप समझते थे वो साया निकला, हम निहत्थे थे तो हमने होश के नाखून लिए, हम निहत्थे थे तो हमने होश के नाखून लिए, अपने सब उड़ते हुए पुर्जे बिलाखिर चुन लिए, हम निहत्थे थे तो हमने होश के नाखून लिए, अपने सब उड़ते हुए पुर्जे बिलाखिर चुन लिए, मुखबिरी की होगी तेरी सुर्ख रुई ने जरूर, मुखबिरी की होगी तेरी सुर्ख रुई ने जरूर, वरना दिल वाले सुखन दुनिया ने कैसे सुन लिए, मुखबिरी की होगी तेरी सुर्ख रुई ने जरूर, वरना दिल वाले सुखन दुनिया ने कैसे सुन लिए, मैं वो तन्हाई बजा हूं जिसको मुर्दा जानकर, मैं वो तन्हाई बजा हूं जिसको मुर्दा जानकर, मकड़ियों ने मेरे दरवाजे पे जाले बुन लिए, मैं वो तन्हाई बजा हूं जिसको मुर्दा जानकर, मकड़ियों ने मेरे दरवाजे पे जाले बुन लिए, हम वो दुनिया हैं जिसे होने में दिलचस्पी नहीं, हम वो दुनिया हैं जिसे होने में दिलचस्पी नहीं, हम वो दुनिया हैं जिसे होने में दिलचस्पी नहीं, और खुदा सर पर मुसल्लत अपनी तेगे कुन लिए, हम वो दुनिया हैं जिसे होने में दिलचस्पी नहीं, और खुदा सर पर मुसल्लत अपनी तेगे कुन लिए, शहर अंधों का है जिसमें आईना आया हूँ मैं, सोचता हूँ लौट जाऊँ अपने सारे गुन लिए, शहर अंधों का है जिसमें आईना आया हूँ मैं, सोचता हूँ लौट जाऊँ अपने सारे गुन लिए, गाने वाले सब नए सारे नए संगीतकार, फिर रहा हूँ कब से अपनी एक पुरानी धुन लिए, फरहत एहसास आप या ना फरहत एहसास आप हैं, फरहत एहसास आप या ना फरहत सास आप हैं, आपको एक उम्र गुजरी अपनी ही सुनगुन लिए।
0: अभी आप प्रोग्राम नवाए शायर के तहत जनाब फरहत एहसास से उनका कलाम सुन रहे थे। तो सामिन, ये था हमारा आज का प्रोग्राम अक्से अदब। यकीनन आपको पसंद आया होगा। और अब अपने दोस्त मोहम्मद अली कमाल को आज का उर्दू मजलिस प्रोग्राम ख़त्म करने की इजाज़त दीजिए। खुदा हाफिज।